0: ऐतिहासिक गौरव से भरा हुआ है। ये प्राइवेट सेक्टर द्वारा विकसित भारत का पहला रॉकेट है। हमारे युवा इनोवेटर्स ने वो कर दिखाया जिसकी कल्पना तक मुश्किल थी। उन्होंने गजब की स्किल, पैशन और पेशेंस दिखाया। लंबे समय तक हमारा स्पेस सेक्टर निजी क्षेत्र के लिए बंद रहा था। इस सेक्टर में रुचि रखने वाले काफी युवाओं को अपनी प्रतिभा दिखाने का अवसर नहीं मिल पा रहा था। युवा हित को देखते हुए हमने स्पेस सेक्टर को प्राइवेट सेक्टर के लिए खोला। आज इसका परिणाम दुनिया देख रही है।
1: बिहार सरकार ने उन अफराद के खिलाफ केस और दीगर कानूनी कार्रवाई वापस लेने का फैसला किया है जिन्होंने नीट यूजी इम्तिहान में मुबैना बेजाब्तगियों के मामले पर एहतजाज में हिस्सा लिया था। मजीद तफसील हमारे नामा निगार से।
2: बिहार के महकमे दाखिला की तरफ से जारी किए गए एक पब्लिक नोटिस के मुताबिक 26 जुलाई को शाम 6 बजे से कबल रियासत में कहीं भी एहतजाज में हिस्सा लेने वाले किसी भी शख्स के खिलाफ कोई ताजीरी, इंतकामी या नामुवाफिक कानूनी कार्रवाई नहीं की जाएगी। इस मुद्दत तक दर्ज कराई गई सभी FIR फौजदारी शिकायतों और वजह बताओ नोटिस वापस लेने के लिए कानूनी अमल फौरी तौर पर शुरू किया जाएगा। सरकारी बयान के मुताबिक वक्त की मजकूरा हद से कबल दाखिल किए गए केसों के सिलसिले में गिरफ्तार किए गए या हिरासत में लिए गए अफराद को फौरी तौर पर रिहा कर दिया जाएगा। सरकार ने यह यकीन दहानी भी कराई है कि इस मुद्दत से पहले के वाकयात के सिलसिले में मुस्तकबिल में कोई बराह रास्त या बिलवास्ता कार्रवाई नहीं की जाएगी। पटना से सविता पारिक की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
1: आसाम के उमूर दाखिला और सियासी उमूर के महकमे ने भी कहा है कि नीट यूजी इम्तिहान का पर्चा मुबैना तौर पर लीक होने के मामले पर एहतजाज के सिलसिले में रियासत में केस दर्ज किए गए थे और 13 अफराद को गिरफ्तार किया गया था। अलबत्ता रियासती सरकार ने यह फैसला किया है कि इन मुजाहरों में शामिल होने वाले अफराद के खिलाफ रियासत के अंदर पुलिस की तरफ से किसी भी तरह की कोई नामुवाफिक कानूनी कार्रवाई नहीं की जाएगी। कौमी जमहूरी इत्तेहाद NDA की पार्लियामानी पार्टी की हिकमत अमली से मुतालिक हफ्तेवार मीटिंग आज सुबह पार्लियामेंट हाउस में होने वाली है जिसे अब मंगल मिलन कहा जाता है। इस तरह की मीटिंग पार्लियामेंट इजलास के दौरान रिवायती तौर पर हर मंगल को हुआ करती है जिसका मकसद NDA के मुकम्मल इत्तेहाद का मुजाहरा करना है। इस महीने की 21 तारीख को गुज़श्ता मीटिंग के दौरान वज़ीर आज़म नरेंद्र मोदी ने पूरे मुल्क में आइंदा होने वाले इंतखाबात में पेपर लीक होने के वाकयात की रोकथाम के लिए सभी मुतालिका इदारों की जानिब से मरबूत कोशिशों की ज़रूरत पर जोर दिया था। वज़ीर आज़म ने नीट इम्तिहान का पर्चा लीक होने के हालिया वाक़े में मुलव्वस अफराद के खिलाफ सख्त कार्रवाई करने और मुल्क के नौजवानों के मफादात के तहफ्फुज को यकीनी बनाने के तई सरकार के अहद को दोहराया था। इधर तृणमूल कांग्रेस से अलहदा होने वाले ग्रुप के अरकान पार्लियामेंट नई तश्कील दी गई नेशनलिस्ट सिटीजन पार्टी ऑफ इंडिया NCPI को भी NDA की मीटिंग में शिरकत के लिए मदऊ किया गया है। सियाहत की वजारत ने इनक्रेडिबल इंडिया ब्रांड के तहत आलमी सतह पर भारत को तरजीही सियाहती मुल्क के तौर पर फरोग देने की खातिर एयर इंडिया के साथ मुफाहमत नामे पर दस्तखत किए हैं। सियाहत और सकाफत के मरकजी वजीर गजेंद्र सिंह शेखावत की मौजूदगी में नई दिल्ली में इस समझौते पर दस्तखत किए गए। इस इश्तराक का मकसद आलमी सतह पर भारत की सियाहती झलक को उजागर करने के लिए वजारत के इकदाम के साथ साथ एयर इंडिया के वसी अंदरून मुल्क और बैरून बैनुल अक्वामी नेटवर्क को बरूएकार लाना है। एक सोशल मीडिया पोस्ट पर जनाब शेखावत ने कहा कि इस साझेदारी से अहमियत की हामिल बैनुल अक्वामी मार्केट्स में भारत की मौजूदगी को मुस्तहकम बनाने के लिए भारत की मुतनव्वे सियाहती सलाहियत उजागर हो सकेगी। सरकार ने खिलौनों के शोबे को तकवियत पहुंचाने और खिलौनों की आलमी मार्केट में 2032 तक भारत की हिस्सेदारी 5% तक पहुंचाने में मुआवनत के लिए एक टास्क फोर्स कायम करने का ऐलान किया है। कॉमर्स और सनतों के वजीर पीयूष गोयल ने नई दिल्ली में सनत और दाखिली तिजारत के फरोग के महकमे के ज़ेर एहतमाम खिलौनों के शोबे के बारे में एक मीटिंग से खिताब करते हुए ये ऐलान किया। कॉमर्स और सनतों की वजारत ने कहा है कि ये टास्क फोर्स आलमी वैल्यू चेन के साथ मुल्क की खिलौनों की सनत को मरबूत करने, मैन्युफैक्चरिंग सलाहियत को मुस्तहकम बनाने और कारोबार करने में सहूलत पैदा करने पर तवज्जो मरकूज करेगी। इस मौके पर जनाब पीयूष गोयल ने कहा कि भारत की खिलौनों की सनत की तरक्की से विकसित भारत के मकसद की समत मुल्क की पेशरफ्त की अक्कासी होती है। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। خارجہ سیکرٹری وکرم مصری نے بیجنگ میں چین کے نائب وزیر خارجہ ہوا چونگیانگ سے ملاقات کی اور باہمی تعلقات کے تمام تر پہلوؤں کا جائزہ لیا. جناب مصری نے اس نظریے کو آگے بڑھانے کے طور طریقوں پر بھی تبادلہ خیال کیا کہ بھارت اور چین ساجیدار ہیں اور تجارتی اور اقتصادی رابطوں میں باہمی طور پر مفید نتیجوں کے ذریعے ایک دوسرے کے لیے مواقع دستیاب کرا سکتے ہیں. چین میں بھارتی سفارت خانے کے مطابق دونوں عہدیداروں نے بھارت چین سرحدی علاقوں میں امن و استحکام برقرار رکھنے کی اہمیت کو تسلیم کیا. اس سے قبل جناب مصری نے بیجنگ میں چین کی پیپلز سیاسی صلاح کار کانفرنس کی 14ویں قومی کمیٹی کے ڈپٹی سیکرٹری جنرل ہونگ لیانگ کے ساتھ اپنی میٹنگ کے دوران سیاسی اور عوام سے عوام کے رابطوں کی سطح پر بھارت اور چین کے درمیان باہمی تبادلوں کو وسعت دینے کے طور طریقوں پر تبادلہ خیال کیا. اس میٹنگ میں چین میں بھارت کے سفیر وکرم دورائے سوامی بھی موجود تھے. اتراکھنڈ میں موسمیات کے محکمے نے آج ریاست کے مختلف حصوں میں شدید سے لے کر بہت شدید بارش کے امکان کے مد نظر وارننگ جاری کی ہے. ہمارے نامہ نگار نے بتایا ہے کہ ریاست میں کئی مقامات پر کل رات سے لگاتار بارش ہونے کی وجہ سے سڑک راستہ بند ہو گیا ہے. تفصیل ہمارے نامہ نگار سے.
3: اتراکھنڈ میں دہرادون اور کئی دیگر حصوں میں کل رات سے لگاتار بارش ہو رہی ہے. دہرادون، پوڑی، رودر پریاگ، پتھورا گڑھ، چمولی اور باگیشور میں سبھی اسکول اور آنگن واڑی مراکز آج بند ہیں. لگاتار بارش ہونے سے پہاڑی خطوں میں، دریاؤں میں پانی کی سطح میں اضافہ ہو گیا ہے. دیہی علاقوں میں تقریباً 50 سڑکوں کا راستہ بند ہے اور بحالی کا کام جاری ہے. البتہ چار دھام یاترا کا راستہ فی الحال کھلا ہے اور انتظامیہ صورتحال پر قریبی نظر رکھے ہوئے ہے. موسمیات محکمے کے مطابق ریاست میں اگلے چند روز تک مانسون کے سرگرم رہنے کا امکان ہے. بیشتر علاقوں میں ہلکی سے لے کر اوسط بارش ہونے، جبکہ کئی مقامات پر تیز بارش ہونے کی بھی پیش گوئی کی ہے. دہرادون سے ساکشی سنگھ کی رپورٹ کے ساتھ خبر نامی کے لیے میں شعیبہ.
1: وزیر اعظم نریندر مودی نے کہا ہے کہ بنی نوع انسان کی بہبود فطرت کو محفوظ رکھنے اور اس کا خیال رکھنے میں پنہا ہے. ایک سنسکرت شلوک شیئر کرتے ہوئے جناب مودی نے کہا کہ ملک کی روایت بھی سبھی کو انصاف کے راستے پر چلنے کی ترغیب دیتی ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج پیرو کے یوم آزادی کے موقع پر وہاں کی حکومت اور عوام کو مبارکباد پیش کی ہے. ایک سوشل میڈیا پوسٹ میں ڈاکٹر جے شنکر نے کہا کہ بھارت پیرو کے ساتھ تعلقات مضبوط بنانے کا خواہش مند ہے. وزارت خارجہ نے ایک تجارتی جہاز ایم وی اومورفی پر حملے کے بعد کل بھارت میں یوکرین کے سفیر ڈاکٹر الیگزینڈر پولیشچوک کو طلب کیا. اس حملے میں ایک بھارتی شہری ہلاک ہو گیا. اس واقعے پر انہیں اپنی شدید تشویش سے آگاہ کرتے ہوئے وزارت نے تجارتی جہازوں پر اس طرح کے حملوں کی سخت الفاظ میں مذمت کی. دولت مشترکہ کھیلوں میں بھارت کی پیرا ایتھلیٹ شرمیلا دھنکڑ نے گلاسگو میں 9.81 میٹر کی سیزن کی بہترین کارکردگی کے ساتھ خواتین شارٹ پٹر F57 مقابلے میں سونے کا تمغہ جیتا ہے. اس کامیابی کے ساتھ ہی شرمیلا دولت مشترکہ کھیلوں میں سونے کا تمغہ حاصل کرنے والی پہلی پیرا ایتھلیٹ بن گئی ہیں. صدر جمہوریہ دروپدی مرمو نے دولت مشترکہ کھیلوں کے دوران شرمیلا دھنکڑ کے سونے کا تمغہ جیتنے پر انہیں مبارکباد پیش کی ہے. ایک سوشل میڈیا پوسٹ میں صدر جمہوریہ نے کہا کہ دولت مشترکہ کھیلوں میں بھارت کی طرف سے پیرا ایتھلیٹس میں پہلی بار سونے کا تمغہ حاصل کر کے شرمیلا نے تاریخی کامیابی حاصل کی ہے. نوجوانوں کی عمر اور کھیلوں کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے شرمیلا دھنکڑ کو مبارکباد دیتے ہوئے کہا کہ ان کے جذبے نے عالمی سطح پر پورے ملک کا سر فخر سے بلند کیا ہے. اسکاٹسٹون اسٹیڈیم میں بھارتی ہائی جمپر سرویش کشارے نے بھی مردوں کے ہائی جمپ مقابلے میں چاندی کا تمغہ جیتا ہے. صدر جمہوریہ نے مردوں کے ہائی جمپ مقابلے میں چاندی کا تمغہ حاصل کرنے پر سرویش کشارے کو بھی مبارکباد پیش کی ہے. کھیلوں کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے سرویش کو مبارکباد دیتے ہوئے کہا کہ ان کی شاندار کارکردگی نے پورے ملک کا نام روشن کیا ہے. اس کے علاوہ ویٹ لفٹر ولوریا اجائے بابو اور گیانیشوری یادو نے چاندی کا ایک ایک تمغہ جیتا ہے. صدر جمہوریہ دروپدی مرمو نے مردوں کے ویٹ لفٹنگ میں 79 کلوگرام زمرے میں چاندی کا تمغہ حاصل کرنے پر ولوری اجائے بابو کے تئیں نیک خواہشات کا اظہار کیا ہے. خواتین کے شارٹ پٹ F57 مقابلے میں کانسے کا تمغہ جیتنے پر شلپا کے شیلا کو مبارکباد پیش کرتے ہوئے सदर जमहूरिया ने कहा कि उनका अज्म और मुसलसल कोशिश करते रहने का जज्बा सभी को तरगीब देता है।